0: Energy. Find your colors of home with Plascon.
1: Color your world.
2: Vulu, vulu, vulu, mula.
3: Vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vulu vul